0: It's 9:30 a.m. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
1: Nabi Sardar Azama. मैं हूँ असमा नूर वजीर फ्रॉम मंगल मेला। मैंने अपने बालों के लिए कई शैम्पू आजमाए लेकिन कोई रिजल्ट नहीं मिला। फिर मैंने अमन रेडियो करक पर इकराम मामू का प्रोग्राम सुना। उन्होंने एश्मा आनियन शैम्पू के बारे में बात की। जब मैंने मंगवाया और इस्तेमाल किया, माशाल्लाह उसने मुझे कमाल का रिजल्ट दिया। मैं सब बहन भाइयों को ये मशवरा देती हूँ कि अगर आप लोग अपने बाल मजबूत और सेहतमंद बनाना चाहते हो तो आज ही अपने करीबी दुकानदार से एश्मा आनियन शैम्पू मंगवाए। एश्मा आनियन शैम्पू सेहतमंद और चमकदार बालों का राज। हर कदम
2: बदी मसरूफ जमाना के खपल शाओखवा तो गोरे सुमर खलकता चिवाई जमा मैदा डी रजिया खराब अदा या तसु तलुगन लगेगी या द खुराक न बाद पर मैदा बाने बोझ दर्द या द मैदी जख्म औ इच पायलूरी जरासीम औ सना द मैदी द खराब त्या पो जमानी कबस औ द मैदी गैस औ दी सना पसर बानी दर्द हम राजी औ जिन खलक आई जमा टेंशन डिप्रेशन और एंग्जाइटी डेर ज्यादा दा यानी डेर सूचना फिक्र ना या यर घबराहट या स्तासु दुन्ना खुशहाली उदा अवस्तासु जहनी मसली डेर ज्यादी दी अवसरा जुलम खफा खफवी जड़ा दर्जी व जुआन की सकुन निश्ता दे अवतासु पता का सकुन पसी डेर बेचे न कर जाए औ चिकला ذہنی سکون رکشی نو بیا د انسان پا وجود کی نوری بیماری راشی که ددی سنا کستاسو پا ملابانی درد رازی یا استاسو گونڈی او خپی ٹولی زیادی خوگی گی یا تاسو تا دا رگین سام سر دا دا فالج اٹیک او دا فالج دا اٹیک سرا استاسو دا لسونو جوڑونا یا سنگلی یا همداسی دا سٹ پٹی او دا ملا پٹی تیر زیادی خوگی او دی دردونه د وجی هم تاسو ډیر پریشان یې نو که تاسو د داسې قسمه بیمارو سره تر مخه او ډیر په ټینشن کې نو درې نمونه ځان سره یاد ولرئ د میدی د پاره د لایپوزایم شربت د ټینشن ډیپریشن د انگزایټی د پاره د جنکو پاس دوی او د بدن د ټولو دردونو د پاره د پینزایم ګولۍ یاد ولرئ دری دوایانی زان لواخ لئی او خپل جون کی خوشحالی او سکون راوالی دنورو دیرو معلوماتو دا پارا 0336 88 85 097 اپراڈک

0: ना बिल्कुल अर्जिंग प्रोग्राम से मैं सवाल सिकिम रोड़ा देखे ना सवाल था बिल्कुल वो जोन से जीरो नौ सताईस दो सौ इक्यानवे दो सौ बयानवे नौ बिल्कुल नोर बाकी सिकिम निकला दाखा ना अंदर बनो नोर जुड़े ना डर कहना अच्छा अकीम यो जनावर अकीम यो जनावर देखे ना यानी वो कौन सा जानवर है जिसकी फिंगर प्रिंट बिल्कुल इंसान जैसे है नो अकीम यो जनावर दे आगे चिकीम फिंगर प्रिंट है आगे की मैं गोते दी आगे चिकीम सर मिले की मैं मुझसे गोते लगे हुई किम सीमो बोचे लादेने शनाती दे पर लादेने नूर चिकीम بالکل انسان جیسی دی نہ بالکل انسان ہوں دی آگاہ کم جانور دے چاہے کم فنگر پرنٹ آئے گی گوتے والے کم نشانی نہ دی آ بالکل دی انسان ہوں دی نہ دبر گام سے سوال ہے دے سوال جواب رکا ہے اور سارا گانا بلا ہادر بنورو ہم جانا ہوں دے ہم جانا ہوں دے سائدو ہم جانا گانا در بنورو سائدو تو کہ ڈیر جوتے اور دن کے چہرے مش خوش اڑل کنا چہ جوڑے کنا یا بلا در بنورو بلا بلا بلا وان کو دژالو کہ چکم نے کنا وان کو دغه زیر نو سائز 291 292 السلام علیکم السلام علیکم السلام علیکم اچھا خبر نے کیڑے ابھی جوتا من بل کلر تھا مقابر کے زیر نو سائز 291 292 سے شکر سیو دکم نے السلام علیکم السلام علیکم
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
0: زہم اپ خیال دی منیو کھڑا دو کا تر کڑا میں دو تر کڑا میں دو دا اچھا نیوکڑے نیوکڑے تو نہیں اجاڑی نہ نہ دکانے سر ادھر جاڑ لی نہیں کہنا اچھا اچھا میٹ پٹاڑو بنے سکی خیر خیر ہے مزید پروگرام ہو رہے بس اچھے پروگرام دے لگے دا خبر پروگرام کو نو دیں گے اور داس نے کیما گانا لگاؤ کہنا آ گانا کو درتی متا ڈیر جوت خوان رکی کہنا بس نن دے گانا ڈیر جوت خوان رکو مجھے نن دا گانا درتا چلا وہ دوبارہ متارولا